0: کامیاب لگتے ہیں کہ جی پرانی چیزیں دقیانوس پرانے خیالات نہیں, ایسا نہیں ہو سکتا. اللہ تعالیٰ سب سے, وہ کہتے ہیں نا, پرانا اور سب سے قدیم اور رہنے والا ہے, اللہ کی ذات ہی ہے, وہی احی و قیوم ہے. اسی طرح ہر چیزیں اس, یعنی یہ ہمیں تھوپ دی گئی ہیں اور ہم نے ایکسیپٹ بھی کر لی ہیں. اگر ان چیزوں کو ہم دیکھیں اور اگر اے آئی یا مختلف ٹیکنالوجی ہے, اس سے بھاگا نہیں جا سکتا. لیکن آپ دیکھیں کہ ہم پہ امپلیمنٹ کیسے ہو رہی ہے. ایک بڑی چھوٹی سی مثال میرے ذہن میں آ گئی. کوئی ایپ بنا کے آپ کسی بھی سٹور پہ جب ڈالتے ہیں نا, تو وہ اس کو وہاں کی اتھارٹی اس کے بیہیویئر کو چیک کرتی ہیں کہ یہ اس کے فون میں جا کے کیا پرمیشن لے گا, اس کی باتیں کیا سنے گا, اس کی چیزیں کیا کرے گا. تو اب ہم لوگ ٹیکنالوجی ان چیزوں کے نام کے اوپر جو ہماری ہیں ہی نہیں, ہم بھی ان کے سلیو بنتے جا رہے ہیں. تو اٹ ہیز بین کنٹرول بائی ادرز.
1: صحیح صحیح. یہ میں آپ کے اس میں اور بھی یہ اضافہ کرتا ہوں کہ میں نے چند دنوں پہلے ایک ویڈیو دیکھا تھا جہاں پر یہ وہ بتا رہے تھے کہ جاپان یا اس طرح کے کئی ملکوں میں وہ سسٹم ہے کہ جب انڈر 18 ایج کے جس کے ہاتھوں میں موبائل وغیرہ ہو, تو وہ ایک گھنٹہ جو بھی ایپ وہ یوز کر رہے ہوں, ایک گھنٹے کے بعد وہ اسے سائرن دے دے گا اور وہ اپنے آپ بند ہو جائے گا. تو اس طرح وہ کنٹرول کر رہے ہیں اپنے بچوں کو, اپنے سب کچھ. لیکن ہمارے یہاں بچے تو 3-4 گھنٹے یعنی بس پتہ ہی نہیں چلتا.
0: میں کبھی اس پہ غور و فکر کروں, ہمارے ایک زمانے میں بڑے غور و فکر کرنے والے تھے, پھر ہمارا ایک غلامی کا دور آیا, تو انہوں نے ہماری یہ جو سوچنے سمجھنے کی ان چیزوں کو سب سے پہلے ہم اس کمپلیکس میں ڈال دیا کہ ہم ایک تو جاہل ہیں, ہم سوچ سمجھ نہیں سکتے, ہم تقلیدی ہیں, فالوورز ہیں, اور ہم لوگ کچھ بھی نہیں کر سکتے. اس چیزوں نے ہمیں ہمارے پاس انفارچونیٹلی پھر لیڈر بھی ایسے آئے کہ انہوں نے, ایک ہوتا ہے نا گھر ٹوٹ گیا یا ملک ٹوٹ گیا, اس کو ری بلڈ کرتے ہیں. تو آپ دیکھیں جتنے پڑھے لکھے اور جو قیمتی اساتذہ ہیں, جو برین ہوتے ہیں, وہ دوسرے ملکوں میں چلے گئے ہیں اور وہ ان کو اپنے طریقے سے یوز کر رہے ہیں. ہمارے ہی بندے ان ملکوں میں جا کے انڈائریکٹلی دے کنٹرول ہم لوگوں کو, ایک طرح سے سلیوری میں یا مختلف چیزوں میں جو بھی ان کی پالیسیز دے آن میک دیر پالیسیز, تو وہ ہمیں کنٹرول کر رہے ہیں. تو اس کا مطلب ہے کہ یہ اے آئی, یہ مختلف چیزیں ہیں, عام آدمی سے زیادہ حکومت سوچتی ہے کہ ہم, ہمارے لوگ, ہم اس دیکھیں, اگر وہ آپ گاڑی کے اندر بیٹھے تو گاڑی رحمت ہے, گاڑی آپ کے اوپر چڑھ جائے تو گاڑی عذاب ہے.
1: صحیح. اچھا جی, اگر ہم اس کو جو پیشن گوئی تو ہم نہیں کر سکتے, پیشن گوئی تو یہ اللہ ہی جانتا ہے مستقبل میں کیا ہوگا. لیکن جیسے کہا جاتا ہے کہ 10 سال بعد یہ ایلون ماسک کے حوالے سے بھی وہ ایک تقریر آئی کہ وہ اس نے انٹرویو میں اس نے کہا کہ 10 سال بعد جو ہے نا, اب مال کے حوالے سے جو کمپٹیشن ہے یہ چیزیں نہیں رہیں گے, یہ وہ, تو آگے جا کے کافی آسانیاں پیدا ہو جائیں گی, یہ وہ, لیکن لوگوں کے پاس وقت نہیں ہوگا, یہ چیزیں. تو آپ 10 سال بعد کیا سیناریو اس کا تصور کرتے ہیں؟
0: وقت نہ ہو تو مسئلہ نہیں ہے, اگر لوگوں کے پاس کام نہیں ہوگا نا تو کچھ بھی نہیں ہوگا.
1: یہ بھی تو ہے نا, روبوٹک لائف ہے نا.
0: روبوٹک لائف میں اگر گاڑیاں بنانے والا موبائل لے رہا ہے, موبائل بنانے والا گاڑی لے رہا ہے, تو ایک وائس ورسا چل رہا ہے, ایک سرکل چل رہا ہے اس کا فائنانس کا, ایک دوسرے کے ساتھ ہے. جب گاڑیاں بھی روبوٹ بنائے گا, موبائل بھی روبوٹ بنائے گا اور ڈلیوری بھی روبوٹ کرے گا, تو پھر روبوٹ ہی ساری چیزوں کا بینیفیشری ہے, وہی کھائے گا. تو پھر یہ اتنے پیسے لے کے, تو پھر وہ کہتے ہیں قارون کا خزانہ جمع کر لیں. لیکن اللہ تعالیٰ نے جیسے حضرت موسیٰ علیہ السلام کے زمانے میں تھا نا, کہ اللہ تعالیٰ کو وہ کہہ رہے ہیں کہ یار اللہ, یہ ایک موچی ایک غریب ہے, ایک درزی غریب ہے, یہ ہے, اللہ نے ایک نظام رکھا ہے. تو یہی ایک سوسائٹی کا نظام کر دیں گے تو پھر افراتفری پھیلے گی. ایک آدمی لوور ہائی کسی لیول پہ بھی, ایک تو انگیج ہے, انکم ہے, تو وہ اس ایفرٹ میں ہے. جب اس کو اس دوڑ سے باہر نکال دیں گے تو پھر آپ معاشرے کی کیفیت ایز اے مجموعی آپ کنسیڈر کریں کہ زیادہ تر لوگ بے روزگار ہوتے جا رہے ہیں, بھوکے ہوتے جا رہے ہیں, تو اس سوسائٹی کا کیا, یعنی ایک بڑا مزے کا لفظ ہے یہ جو مائگریشن ہے نا, ہیل ٹو ہیون. ہم لوگوں, انہوں نے یورپ میں یا ویسٹ میں جنت بنا دی اور ایسٹ میں ادھر جہنم بنا دی, تو یہ مائگریشن ہے ہیل ٹو ہیون. آپ دیکھ لیں دنیاوی طور پہ, ऐसे ही सोच रहा था, मेरे ज़हन में आ रही थी कल परसों बच्चों में बैठ के, मैंने कहा ये माइग्रेशन हेल टू हेवन चल रही है तो इसका मतलब है कि वो और नाकाबिले बर्दाश्त हो जाएगी।
1: सही सही। और ये दरअसल यानी बनी बनाई है, यानी ये हेवन जो बनाया गया है जानबूझकर,
0: जानबूझ के बनाया गया है अन इक्वालिटीज को, या उसको आप यार आप दूसरों को अगर जीने का हक दें या उनके लिए एक स्पेस रखें, जब तक इंसान है इंसान में ही ये खासियत है कि वो फिर कोई ना कोई रास्ता निकालता है, कहीं जान पे खेल के वहाँ पहुँचने की कोशिश करता है। भाई जन्नत में तो हर एक ने जाना है, फिर जो दुनियावी जन्नत में जान पे खेल के कोशिश करते हैं कुछ बेचारे उसमें अपना मालो मता और जान हार देते हैं, लेकिन देखा जाए तो एक अलमिया है ये, और हम इसी तरफ जा रहे हैं। और ये जो आप कह रहे हैं टेक्नोलॉजीज वाले जाइंट्स, ये भी इसमें जिम्मेदार हैं या इस तरह हैं, इन्होंने एक मोनोपलीज रख ली है। अच्छा अभी मैं बीच में पढ़ा था कि हर चीज़ में खाने पीने की चीज़ों को भी पेटेंट, जो वहाँ पैदा भी नहीं हो रही, इसका मतलब है कि वो आप कहते हैं ना ह्यूमन राइट और इक्वालिटी ये एग्जिस्ट नहीं करती, ये हर तरह से पावर के कॉरिडोर में ही पाई जाती है और वही उसको यूज़ करते हैं या मिस यूज़ करते हैं। तो इसका मतलब है कि आम आदमी में बजाय उन मुल्कों के जो हैं रहने वाले एज ए मजमू, अल्लाह ने हमें जमात करार दी है, तो अगर मुसलमान मुल्कों पर भी हैं वो इसको खतरे की घंटी लें एज ए कंट्री, कोई लीड करे कोई मिल के कि हम लोग, अब मोस्टली हम लोग इसमें लीडर नहीं है, तो इस खतरे को भांपते हुए
1: सही,
0: कि नहीं हमने कोई स्ट्रेटजी बनानी है इसकी।
1: बिल्कुल बिल्कुल बिल्कुल, और पॉलिसी क्लियर होनी चाहिए और फसाद वगैरह कम हो तो फिर जाके मामला आगे सही चल सकता है।
0: आपकी बात में सुन रहा था इतना मजा आ रहा था, मैंने कहा बिल्कुल मैं एंड पे एक बात की है, क्योंकि अब फिर मैं जाऊंगा मस्जिद में फिर जगह नहीं मिलेगी।
1: अल्लाह सुभान व तआला जी हमारी बात कबूल फरमाए, बहुत बहुत शुक्रिया अदल करने वाले सर के लिए, अल्लाह हाफिज़ फी अमानिल्लाह। तो सामने करम एलन मस्क के हवाले से जो मैं कह रहा था कि उसने कहा कि मनी वॉन्ट मैटर इन 2036 में मनी वॉन्ट मैटर, तो यानी अब अगर वो AI पर काम कर रहा है और वो रोबोटिक काफ़ी फील्ड पर उसके काफ़ी अहम इकदाम हैं, तो वो ये कह रहा है दैट मनी विल बिकम मीनिंगलेस बाय 2036। तो ये दरअसल हमें एक दोबारा यानी हिला देता है कि भाई ऐसे ये कैसी बात है कि आगे यानी लोग मनी के लिए उतने पीछे नहीं भागेंगे, तो क्या रहेगा हमारी तवज्जुहात क्या रहेंगे उस वक्त, यानी अगर रोबोट वगैरह ही सब कुछ कर रहे हैं तो फिर हम ऐसे कैसे अपनी जगह पर यूं ही बैठे रहेंगे और कोई समाजी और आजकल जितने बहरान हैं क्या वो फिर AI रिलेटेड सारे बहरान जो है ना वो आ जाएंगे। और मैं इन दिनों में मैं सोच रहा था यानी एक अजीब कैफियत है कि जब जैसे आप सोशल मीडिया पर स्क्रॉल करते हैं ना तो एक वीडियोस के बाद एक वीडियोस का भी हंसी की वीडियोस आ जाए, उसके बाद जो है ना फिर मजाक के वीडियो आ जाएं, फिर अचानक फिलिस्तीन और अहले गज़ा की वीडियोस आ जाएं, तो जैसे कि हदीस में आया है कि फितन के दौर में इतने फितने होंगे कि भाई इंसान सुबह को मोमिन होगा शाम को काफिर हो जाएगा, शाम को काफिर होगा सुबह को मोमिन होगा, तो ये यसबह रजुल मुमिनन व यमसी काफिरा। तो ये बात दरअसल अब जो है ना अब बैक वक्त एक ही जलसे में ये नफसियाती हालात यानी नफसियाती जो ये तजाद है एक ही जलसे में आप इसको महसूस कर रहे होते हैं, एक मरतबा दो मरतबा नहीं यानी सैकड़ों मरतबा आप एक वीडियोस पे दूसरे वीडियोस पे जा रहे हैं नफसियाती कैफियत आपकी मुंतकिल हो रही है। सेम यानी हम एहसास जो है ना ये कहाँ चला गया है, यानी आहिस्ता आहिस्ता हम ये हमें हमारे नफ्स को ट्रेन किया जा रहा है कि भाई आप जो है ना आहिस्ता आहिस्ता इस तरह बेहिस हो जाए, आपका हिस मांद पड़ जाए, तो जब आप इस तरह देखते रहेंगे तो हम वो जो स्लेवरी की कैफियत है वो आहिस्ता आहिस्ता हम पर गालिब आ जाएगा, और फिर हम AI चूँकि हमारी ये पूरी नफसियाती कैफियत पर वो काबू पा रही है तो आहिस्ता आहिस्ता हम मामलात उसी को सपोर्ट कर देंगे। और उस वक्त जाकर AI

0: فرمائے، آمین یا رب العالمین۔
1: آپ سن رہے ہیں FM 107،
2: دل سے دیسی۔
3: کنسسٹنسی از دا کی، یہ تو سنا ہی ہوگا آپ نے، اور اسی کنسسٹنسی کے ساتھ اگر ہم نے ہماری دنیا کا خیال کیا اور انرجی کو سسٹین کرنے میں آگے ہاتھ بڑھایا، تو یوں سمجھیے کہ ہم نے ہمارے کل کو ایک تحفہ دی۔ سو سسٹین دا فیوچر آر جے مہوش کے ساتھ۔ چھوٹے چھوٹے قدم اٹھائیں ایک بہتر اور سسٹینیبل مستقبل کے لیے، صرف FM 107 پر، دل سے دیسی۔
4: السلام علیکم اینڈ ویلکم ٹو سسٹین دا فیوچر، آپ کا فیورٹ ریڈیو شو جو بات کرتا ہے انوائرمنٹ اور سسٹینیبلٹی کے بارے میں۔ میں ہوں آپ کی آر جے باوش، اور آج کا شو ہے ایک بہت ہی امپورٹنٹ ٹاپک پر،
5: ٹاپک آف دا ڈے، ای
4: ویسٹ، دا ہڈن ٹاکسک پرابلم۔ یہ ہے وہ چھپا ہوا خطرہ جو ہم سب کے گھر میں موجود ہے۔ پرانے موبائل فونز، ٹوٹے ہوئے اپلائنسز اور وہ گیجٹس جو ہم بھول چکے ہیں۔ آج ہم ڈسکس کریں گے کہ یہ ای ویسٹ کیا ہے، یہ ہمارے پلانٹ کے لیے کیوں ڈینجرس ہے، اور ہم کیسے اسے ریسپانسبلی ہینڈل کر سکتے ہیں ٹو سیکیور آر بیٹر فیوچر۔ سو اسٹے ٹیونڈ، اپنا فیورٹ سنیک یا چائے کا کپ لے آئے، اور چلیے شروع کرتے ہیں آج کا شو۔ اور ہاں، ہمیں ضرور بتائیں آپ کیا سوچتے ہیں ہمارے سوشل میڈیا ہینڈل @FM107 قطر پر، یا پھر واٹس ایپ نمبر 6622107 پر اپنا فیڈ بیک دیں۔ لیٹس ورک ٹوگیدر ٹو میک آر پلانٹ ا بیٹر پلیس،
5: سسٹین دا فیوچر۔
4: تو لسنرز، چلیے بات کرتے ہیں ای ویسٹ کے بارے میں۔ یہ ای ویسٹ کیا ہوتا ہے؟ بہت سمپل سی بات ہے، جب ہم اپنے پرانے موبائل فونز، لیپ ٹاپس، ٹی ویز یا کوئی بھی الیکٹرانک آئٹم جو خراب ہو گیا ہے یا ہم اسے یوز نہیں کر رہے، پھینک دیتے ہیں، تو یہ بن جاتا ہے ای ویسٹ۔ لیکن یہ بات اتنی سمپل نہیں ہے جتنی دکھتی ہے۔ ای ویسٹ میں ڈینجرس کیمیکلز ہوتے ہیں، جیسے لیڈ، مرکری اور کیڈمیم، جو نہ صرف انوائرمنٹ کے لیے ہارمفل ہیں بلکہ ہماری ہیلتھ کے لیے بھی خطرہ ہیں۔ ذرا تفصیل سے سمجھاتی ہوں۔ ای کا مطلب ہے الیکٹرانک، اور ویسٹ کا مطلب ہے کچرا۔ سمپل سی بات ہے، جب کوئی الیکٹرانک ڈیوائس اپنا کام کرنا بند کر دے، پرانی ہو جائے، یا پھر اسے یوز کرنا ہم چھوڑ دیں، تو وہی بنتا ہے الیکٹرانک ویسٹ، یعنی کہ ای ویسٹ۔ ایگزامپلز دوں تو پرانے موبائل فونز، ٹوٹے ہوئے ٹی ویز اور فریجز، چھوڑے گئے لیپ ٹاپس، ٹیبلٹس اور چارجرز، اور وہ وائرڈ وائرلیس ہیڈ فونز جو اب کام نہیں کرتے۔ ہر گھر میں ایسے 5-10 آئٹمس ضرور پڑے ہوتے ہیں جو یوز نہیں ہو رہے ہوتے، مگر ہم انہیں پھینک بھی نہیں رہے ہوتے۔ ریزلٹ، یہ سب چیزیں ایک کارنر میں پائل اپ ہوتی رہتی ہیں، اور دھیرے دھیرے ای ویسٹ کا ماؤنٹین بن جاتا ہے۔ یہ کتنا بڑا مسئلہ ہے۔ اب یہ مت سوچیں کہ اچھا یہ صرف میرے گھر میں پڑا ہے، اس سے کیا فرق پڑتا ہے۔ فرق پڑتا ہے، اور بہت زیادہ پڑتا ہے۔ ایک رپورٹ کے مطابق دنیا بھر میں 60 ملین ٹن سے زیادہ ای ویسٹ ہر سال جنریٹ ہوتا ہے، اور یہ نمبر ہر سال بڑھتا جا رہا ہے، کیونکہ نئے گیجٹس لانچ ہوتے ہی ہم پرانے کو سائٹ میں کر دیتے ہیں۔ ایشیا اور افریقہ کی کچھ کنٹریز تو لٹرلی دنیا کا دم یاد بن چکے ہیں، وہاں یورپ اور امریکہ کا ای ویسٹ کنٹینرز کے ذریعے بھیج دیا جاتا ہے۔ ریزلٹ، لوکل انوائرمنٹ اور لوگوں کی ہیلتھ ڈائریکٹلی افیکٹ ہوتی ہے۔ اب آتے ہیں سب سے ڈینجرس پارٹ پر۔ ای ویسٹ میں صرف پلاسٹک یا میٹل نہیں ہوتا، اس کے اندر چھپا ہوتا ہے ٹاکسک کیمیکلز کا ایک خزانہ۔ لیڈ، سیسا جسے کہتے ہیں، یہ برین اور نروس سسٹم کو ڈیمیج کرتا ہے۔ مرکری، کڈنی اور لیور دونوں کے لیے ڈرڈی ہے۔ کیڈمیم لنگز کو افیکٹ کرتا ہے اور کینسر کا رسک بڑھاتا ہے۔ اور برومینیٹڈ فلیم ریٹارڈنٹس اسکن اور ہارمون سسٹمز کو ڈسٹرب کرتے ہیں۔ سوچئے، जब ये केमिकल्स मिट्टी और पानी में लीक होते हैं तो फसलें, जानवर, परिंदे और आखिरकार इंसान सब इफेक्ट होते हैं। और जब हम अपने ही घर में गैजेट्स को बर्न करके या उन्हें गलत तरीके से डिस्पोज करते हैं तो पॉइजनस स्मोक हवा में घुल जाती है, जो डायरेक्टली हमारी सांस के जरिए अंदर चली जाती है। अब ये प्रॉब्लम डेवलप कंट्रीज से ज्यादा डेवलपिंग कंट्रीज में क्यों है? सिंपल जवाब, चीप लेबर और वीक लॉस। जैसे गाना, नाइजीरिया, इंडिया, पाकिस्तान और बांग्लादेश जैसे मुल्कों में ई वेस्ट रिसाइकिल करने के लिए प्रॉपर इंफ्रास्ट्रक्चर नहीं है। लोग मैनुअल रिसाइकलिंग करते हैं, हाथ से वायर्स चलाकर कॉपर निकालना, एसिड्स में फोन पार्ट्स घुलाकर गोल्ड निकालना वगैरह वगैरह। इस प्रोसेस पे वर्कर्स को प्रोटेक्टिव गियर नहीं मिलता। टॉक्सिक स्मोक डायरेक्टली इनहेल होती है। बच्चे भी इस रिसाइकलिंग चेन का हिस्सा बन जाते हैं क्योंकि उन्हें सस्ती लेबर समझा जाता है। रिजल्ट, उनकी हेल्थ तबाह हो जाती है और लोकल कम्युनिटीज कॉन्टेमिनेटेड वाटर और फूड खाने पर मजबूर होती हैं। थोड़ा अपनी तरफ भी नजर डालते हैं। हर किसी के घर में एक ड्रॉअर या कबर्ड होता है जिसमें पुराने चार्जर्स, वायर्स, मोबाइल्स और बैटरीज पड़े होते हैं। हम सोचते हैं कल देख लेंगे, लेकिन वो कल कभी आता ही नहीं। इस वक्त पाकिस्तान और इंडिया में मिलियंस ऑफ फोन्स बस घरों में अनयूज्ड पड़े हैं, और जब लोग फाइनली उन्हें फेंकते हैं तो अक्सर नॉर्मल कचरे के साथ मिक्स हो जाते हैं और फिर लैंडफिल में जाकर जमीन और पानी को पोल्यूट करते हैं। लेकिन हर प्रॉब्लम का एक सलूशन भी होता है। सर्कुलर इकोनॉमी का कॉन्सेप्ट ये कहता है कि चीजें बनाने के बाद उन्हें रीयूज और रिसाइकिल करना चाहिए ताकि रॉ मटेरियल्स वेस्ट ना हो। फॉर एग्जाम्पल, एक पुराने फोन से गोल्ड, सिल्वर, कॉपर और पैलेडियम निकाल कर नई डिवाइसेस में यूज किया जा सकता है। प्लास्टिक पार्ट्स को रिसाइकिल करके नए कंपोनेंट्स बनाए जा सकते हैं। बैटरीज को सेफली डिसमेंटल करके केमिकल्स को न्यूट्रलाइज्ड किया जा सकता है। सिर्फ एक टन 1000 kg ई वेस्ट से 300 g तक सोना निकाला जा सकता है। सोचिए, अगर प्रॉपर रिसाइकलिंग हो तो नए माइनिंग प्रोजेक्ट्स की जरूरत कम हो जाएगी। अब सवाल उठता है कि ये रिस्पॉन्सिबिलिटी किसके सर है? कंपनीज जो नए गैजेट्स लॉन्च करती हैं, उनका भी बहुत इम्पोर्टेंट रोल है। बहुत सी कंपनीज पे नाम नहीं लूंगी, बहुत मारूफ ट्रेंड्स हैं जिनके हम मोबाइल फोन्स लेते हैं और दीगर चीजें। अब टेक बैक प्रोग्राम्स ऑफर करती हैं, जहां आप अपने पुराने डिवाइस देकर डिस्काउंट ले सकते हैं। लेकिन डेवलपिंग कंट्रीज में ये फैसिलिटीज अभी लिमिटेड हैं। कंपनीज को चाहिए अपने प्रोडक्ट्स को ऐसे डिजाइन करें कि इजीली रिपेयर और रिसाइकल हो सके। हर नए लॉन्च के साथ रिसाइकलिंग स्कीम्स प्रमोट करें और सस्ते और एनवायरमेंट फ्रेंडली कलेक्शंस पॉइंट एस्टेब्लिश करें। हम क्या कर सकते हैं? ये सब सुनकर आप सोच रहे होंगे, ठीक है, मसला तो समझ आ गया, लेकिन मैं अकेला क्या कर सकता हूँ या कर सकती हूँ? यहाँ कुछ सिंपल स्टेप्स हैं जो हर इंसान फॉलो कर सकता है। सबसे पहला, बाय लेस यूज लॉन्गर। नया फोन हर 6 महीने में लेने की जरूरत नहीं। अपनी डिवाइसेस को रिपेयर करवा कर ज्यादा अरसे तक यूज करें। सेकेंड ऑप्शन इज डोनेशन। अगर डिवाइस चल रही है लेकिन आप यूज नहीं करते तो किसी स्कूल, एनजीओ या फैमिली मेंबर को डोनेट करें। थर्ड ऑप्शन इज रिसाइकिल प्रॉपरली। लोकल रिसाइकलिंग सेंटर्स या ऑथोराइज्ड कलेक्शन पॉइंट्स का यूज करें। फोर्थ ऑप्शन इज बैटरी यूज। बैटरीज को कचरे में मत फेंकें, ये सबसे ज्यादा टॉक्सिक होती हैं। एंड द फिफ्थ एंड लास्ट वन, स्प्रेड अवेयरनेस। अपने दोस्तों और फैमिली को एजुकेट करें कि ई वेस्ट को नॉर्मल कचरे में मत फेंकें। अगर गवर्नमेंट्स, कंपनीज और सिटीजंस मिलकर काम करें तो ये मसला सॉल्व हो सकता है। गवर्नमेंट्स को स्ट्रिक्ट लॉज बनानी चाहिए, कंपनीज को इको फ्रेंडली डिजाइन्स और रिसाइकल

0: استعمال زمین کی شکل اختیار کر لیتا ہے اور ایک نیا جزیرہ بن جاتا ہے۔ یہ طریقہ زیادہ تر سینڈ بارز اور کوسٹرل آئلینڈز میں دیکھا جا سکتا ہے۔ ساتھیوں تیسرا انٹرسٹنگ طریقہ ہے مرجان چٹانوں کا فارمیشن۔ ساتھیوں کورل ریفز اصل میں سمندری جاندار ہوتے ہیں جو کیلشیم کاربونیٹ ریلیز کرتے ہیں۔ یہ سبسٹنسز سمندر میں ہارڈ ہو کر چٹان بن جاتے ہیں۔ وقت کے ساتھ ساتھ یہ چٹانیں آئلینڈ کی بنیاد بن سکتی ہیں۔ سائنس کے مطابق ریفز سے بنی آئلینڈز مرین بائیو ڈائیورسٹی کے لیے بہت ضروری ہوتی ہیں اور یہ ایکو سسٹم کے لیے پروٹیکٹیو شیلڈ کا کام بھی کرتی ہیں۔ لیکن جزیرے کی زندگی اتنی آسان نہیں ہوتی ساتھیوں۔ سمندر کی لہریں، طوفان اور ٹائیڈز آئلینڈز کے لیے بہت چیلنجنگ ہوتے ہیں۔ ساتھیوں کوسٹرل ایروشنز کے ذریعے آئلینڈز کے سائز گریجولی کم ہوتے جاتے ہیں۔ امریکن جیولوجیکل سروے یعنی کہ USGS کے مطابق سمندر کی سطح میں اضافہ اور ایکسٹریم ویدر پیٹرن سے کئی آئلینڈز پوری طرح کم بھی ہو جاتے ہیں اور گلوبل وارمنگ کی وجہ سے گلیشیئرز کے پگھلنے سے سمندر کی سطح بڑھ رہی ہے۔ یعنی اس میں 21st سینچری کے شروع ہونے سے اب تک تقریباً 2 سینٹی میٹر اضافہ آلریڈی ہو چکا ہے۔ تو بھائی ہمارے اس ایپیسوڈ کا مقصد یہ سمجھنا ہے کہ آئلینڈز صرف خوبصورت لوکیشنز نہیں بلکہ ایکولوجیکل اور انوائرمنٹل بیلنس کے لیے کریٹیکل ہیں۔ آئلینڈز کے تحفظ اور سسٹینیبل ڈیولپمنٹ کے لیے انٹرنیشنل لیول پر کام کیا جا رہا ہے، جیسے کوسٹل مینجمنٹ پروجیکٹس اور کورل ریف ریسٹوریشن پروگرامز۔ تو ساتھیوں یہ یاد رکھیں کہ ہر جزیرے کی اپنی ایک کہانی ہوتی ہے، یعنی کبھی یہ والکینک ایرپشن سے ابھرتے ہیں، کبھی ریت اور کورل کی مدد سے زندگی پاتے ہیں اور ہمیشہ سمندر کے ساتھ ایک ڈیلیکیٹ بیلنس مینٹین کرتے ہیں۔ آئلینڈز ہمیں صرف نیچرل بیوٹی نہیں بلکہ ریزیلینس اور اڈیپٹیشن کے لیسنز بھی سکھاتے ہیں۔ اسی کے ساتھ لیتے ہیں ایک بالکل چھوٹا سا بریک ساتھیوں، اور بریک کے بعد واپس آ کر جانیں گے اور بھی باتیں جزیروں سے متعلق۔ تب تک کے لیے سنتے رہیے FM 107 پہ صفا کے ساتھ ایکسپلورنگ ایکسٹرا آرڈینری۔
1: آپ سن رہے ہیں ایکسپلورنگ ایکسٹرا آرڈینری آر جے صفا کے ساتھ صرف FM 107 پر۔ دل سے دیسی۔
0: ویلکم بیک ساتھیوں، آپ سن رہے ہیں صفا کے ساتھ ایکسپلورنگ ایکسٹرا آرڈینری آن FM 107، اور آج ہم بات کر رہے ہیں آئلینڈز کے بارے میں۔ ساتھیوں گوادر کے پاس سمندر میں 24 ستمبر 2013 کو ایک عجیب و غریب قدرتی فینومینا ہوا جو کہ بہت انٹرسٹنگ تھا، جو پوری دنیا کے سائنٹسٹ کے لیے بہت انٹرسٹنگ ثابت ہوا۔ اس دن بلوچستان میں ایک زبردست زمین ہلانے والا واقعہ ہوا، یعنی ارتھ کویک آیا۔ اس ارتھ کویک کے نتیجے میں سمندر کے نیچے سے میتھین گیس کا ایک ذخیرہ سرفیس پر ابھر کر سامنے آیا، اور اسی پروسیس میں ایک نیا جزیرہ جسے نام دیا گیا زلزلہ کو سمندر سے ابھرا۔ ساتھیوں زلزلہ کو ایک مڈ والکینو تھا جو نارملی سمندر کے نیچے چھپا ہوتا ہے۔ جب یہ ابھرا تو سائنٹسٹ اور لوکل لوگ اس قدرتی انوکھی کہانی کو آبزرو کرنے کے لیے اٹریکٹ ہوئے۔ اس جزیرے کی لمبائی تقریباً 175.7 میٹر تھی، چوڑائی میں یہ 160.9 میٹر اور اونچائی میں 15 to 20 میٹر تھی، اور یہ گوادر کے ہنگول علاقے کے پاس سمندر میں 1 سے 2 کلومیٹر دوری پر تھا۔ اس جزیرے کی فارمیشن کا پروسیس بہت فیسینیٹنگ تھا ساتھیوں۔ سمندر کے نیچے میتھین گیس پریشر کے ذریعے سرفیس پر ابھرتا ہے، اور ساتھ ہی ریت اور مٹی کو بھی اوپر لے آتا ہے جس سے جزیرے کی شکل بنتی ہے۔ سائنٹسٹ کے مطابق زلزلہ کوہ کا کیس دنیا کے ریئر ایگزامپلز میں شامل ہے جہاں ارتھ کویک اور میتھین گیس کے انٹریکشن سے ٹیمپرری آئلینڈ ابھرتے ہیں۔ ساتھیوں جزیروں کا ابھرنا صرف قدرت کے کھیل نہیں بلکہ ایکولوجی کے لیے بھی انٹرسٹنگ ثابت ہوا۔ میتھین گیس کی وجہ سے جزیرے کا سرفیس تھوڑا ٹاکسک اور فلیمیبل تھا، لیکن سمندر کے آس پاس مچھلیوں اور دوسرے مرین لائف کا آنا بھی شروع ہو گیا۔ اس میں لوکل فشنگ کمیونٹی کو اس ٹیمپرری آئلینڈ سے کچھ فائدہ بھی ہوا، کیونکہ ڈھیر ساری مچھلیاں جزیرے کے آس پاس جمع ہونا شروع ہو گئی تھیں۔ لیکن زلزلہ کو کا وجود بہت ٹیمپرری تھا ساتھیوں۔ سمندر کی لہریں اور ٹائیڈل کرنٹس نے اس جزیرے کو صرف چند مہینوں میں کمزور کر دیا۔ سیٹلائٹ امیجز کے مطابق یہ جزیرہ 2016 تک پوری طرح سے سمندر میں ڈوب گیا۔ اس ڈس اپیئرنس نے سائنٹسٹ کو یہ سمجھنے میں مدد دی के मड वॉल्केनो आइलैंड्स कितनी अनस्टेबल नेचर के होते हैं और कैसे समंदर के असरात उनकी एग्जिस्टेंस को कंट्रोल करते हैं। भाई जलजला को का साइंटिफिक सिग्निफिकेंस बहुत ज्यादा है। ये हमें दिखाता है कि कैसे जमीन की तब्दीलियां और समंदर के डायनामिक्स एक टेम्पररी आइलैंड क्रिएट कर सकते हैं। और हाँ, जियोलॉजिस्ट के मुताबिक ऐसे मड वॉल्केनो से मीथेन और दूसरे गैसेस रिलीज होते हैं जो समंदर और एटमॉस्फेयर पर भी असर डालते हैं। तो भाई इस केस स्टडी ने ग्लोबल रिसर्चर्स को मरीन जियोलॉजी और नेचुरल डिजास्टर स्टडीज के लिए नई इंसाइट दी। जलजला को की कहानी हमें कुदरत की अनोखी क्रिएटिविटी और ह्यूमन अंडरस्टैंडिंग की लिमिट्स का एहसास दिलाती है। साथियों, ये हमें याद दिलाती है कि समंदर और जमीन का रिश्ता कितना डायनेमिक और अनप्रेडिक्टेबल है। गवादर के इस अजीब जजीरे ने सिर्फ एक साइंटिफिक मार्वल क्रिएट नहीं किया बल्कि कुदरत की अनोखी कहानी को भी दुनिया के सामने पेश किया। आज के इस एपिसोड में हम ये देख रहे हैं कि कैसे एक अर्थक्वेक ने समंदर से नया आइलैंड उभारा और फिर कुदरती फोर्सेस कैसे उसे वापस समंदर में ले गईं। जलजला को सिर्फ एक टेम्पररी जजीरा नहीं बल्कि कुदरत का एक इंटरेस्टिंग और हैरान कुन तजुर्बा था जो हम सबके लिए लर्निंग और फैसिनेशन का सोर्स है। इसी इंफॉर्मेशन के साथ लेते हैं एक बिल्कुल छोटा सा ब्रेक साथियों, और ब्रेक के बाद वापस आकर और ढेर सारे आइलैंड्स भी एक्सप्लोर करेंगे। सुनते रहिए सफा के साथ एक्सप्लोरिंग एक्स्ट्रा ऑर्डिनरी ओनली ऑन FM 107।
1: आप सुन रहे हैं एक्सप्लोरिंग एक्स्ट्रा ऑर्डिनरी RJ सफा के साथ सिर्फ FM 107 पर। दिल से देसी।
0: वेलकम बैक साथियों, आप सुन रहे हैं सफा के साथ एक्सप्लोरिंग एक्स्ट्रा ऑर्डिनरी ऑन FM 107। साथियों, अब थोड़ा आगे बढ़ते हैं और बात करते हैं लोहाचरा आइलैंड की जो इंडिया के वेस्ट बंगाल के सुंदराबंस डेल्टा में वाकई था। ये पहले एक छोटा सा मगर आबादी वाला जजीरा था जहां लगभग 6,000 से ज्यादा लोग रहते थे और अपनी जिंदगी गुजारने के लिए वो लोग मछली पकड़ने और खेती का सहारा लेते थे। ये जजीरा कुदरती तौर पर मैंग्रोव फॉरेस्ट और दरिया के बीच में उभरा हुआ था और लोगों की मेहनत से ये एक पुरसकून और खुशहाल बस्ती बन चुका था। लेकिन समंदर की लहरों और क्लाइमेट चेंज के मिले हुए असरात ने आहिस्ता आहिस्ता इस जमीन को खतरे में डाल दिया, जिसका सबसे पहला निशान ये था कि समंदर की लहरें और टाइडल करंट्स आहिस्ता आहिस्ता जजीरे की जमीन को गायब करने लगे। 2006 तक सैटेलाइट इमेजेस और साइंटिफिक स्टडीज ने ये साबित किया कि लोहाचरा आइलैंड पूरी तरह डूब चुका है और ये दुनिया का पहला ऐसा इनहेबिटेंट आइलैंड बन गया है जो क्लाइमेट चेंज के असरात की वजह से परमानेंटली खो गया, जिसकी वजह से इसके रिहायशी लोग क्लाइमेट रेफ्यूजीज कहलाए गए और उन्हें सागर आइलैंड और करीबी इलाकों में अपना नया घर बसाना पड़ा। साथियों, ये हिजरत सिर्फ फिजिकल रिलोकेशन नहीं बल्कि उनकी जिंदगी, रिवायात और सोशल स्ट्रक्चर के लिए भी एक बहुत बड़ा चेंज थी, क्योंकि लोग अपने घर, जमीन और पुराने ताल्लुकात खो चुके थे और उन्हें नई एनवायरनमेंट में रिसोर्सेज के साथ अडॉप्ट करना पड़ा। लोहाचरा आइलैंड का डूब जाना सिर्फ समंदर की लहरों का नतीजा नहीं था बल्कि ग्लोबल वार्मिंग के जरिए समंदर की सतह में इजाफा, मैंग्रोव फॉरेस्ट की कटाई और कोस्टल इरोजंस जैसे फैक्टर्स भी इस प्रोसेस में अहम किरदार अदा कर रहे थे, जो हमें ये समझाने में मदद देते हैं कि कैसे कुदरती और इंसानी असरात मिलकर कोस्टल रीजन्स की स्टेबिलिटी को अफेक्ट करते हैं। साथियों, साइंटिस्ट और एनवायरमेंटल एक्सपर्ट्स के मुताबिक लोहाचरा की कहानी हमें वार्निंग देती है कि अगर हम क्लाइमेट चेंज और कोस्टल मैनेजमेंट पर फोकस ना करें तो इस रीजन के और भी जजीरे डूब सकते हैं और लाखों लोग अपनी जिंदगी के लिए मजबूर हो सकते हैं। सैटेलाइट इमेजेस और फील्ड स्टडीज ये भी साबित करती हैं कि सुंदरबंस के इकोसिस्टम बहुत सेंसिटिव हैं और छोटी छोटी तब्दीलियां जैसे सी लेवल राइज, सॉइल इरोजंस और साइक्लोन्स इस रीजन के इनहेबिटेड आइलैंड्स और मैंग्रोव फॉरेस्ट को पूरी तरह मुतासर कर रही हैं। साथियों, लोहाचरा के डूब जाने ने ग्लोबल कम्युनिटी को क्लाइमेट चेंज के इंसानी पहलू से भी आगाह किया, क्योंकि इसके रिहायशी सिर्फ एनवायरनमेंट के असरात का शिकार नहीं हुए बल्कि उनकी सोशल और इकोनॉमिक लाइफ भी ड्रामेटिकली बदल गई। आज भी सुंदरबंस के कई जजीरे जैसे कोरामारा आइलैंड लोहाचरा के करीब सिमिलर रिस्क का सामना कर रहे हैं और रिसर्चर्स और एनजीओस इस रीजन में एडेप्टिव मेजर्स और स्टेबल प्रैक्टिस को प्रमोट कर रहे हैं। साथियों, लोहाचरा आइलैंड की कहानी सिर्फ एक जजीरे के डूबने की कहानी